0: है। अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने गरीबों के लिए बहबूद के सरकार के 12 साल के सफर को उजागर किया है। एक सोशल मीडिया पोस्ट पर उन्होंने कहा कि मुल्क में कई बड़ी तब्दीलियां आई हैं और इन तब्दीलियों में गरीब कल्याण और महरूम तबकों को बुनियादी मकाम हासिल है। जनाब मोदी ने कहा कि सरकार ने हमेशा अंत्योदय से तरगीब हासिल की है और हमेशा इस बात को यकीनी बनाने की कोशिश की गई है कि तरक्की के फायदे उन लोगों तक भी पहुंचे जो कई दहाइयों से पीछे रह गए थे। वज़ीर आज़म ने कहा कि लोगों की अज़मत वक़ार और मौक़ों को यकीनी बनाने के मकसद से ही जन धन अकाउंट्स, फ़ायदों की बराह रास्त मुंतकली, स्वच्छ भारत, पीएम आवास योजना, जल जीवन मिशन और आयुष्मान भारत जैसे इकदाम किए गए। जनाब मोदी ने कहा कि गरीबों के बेहतर मियार ज़िंदगी को यकीनी बनाने में टेक्नोलॉजी ने अहम रोल अदा किया है। देही तरक्यात के वजीर शिवराज सिंह चौहान ने कहा है कि पूरे मुल्क में पिछले 12 साल के दौरान गरीबों की बहबूद, करोड़ों महरूम गरीब कुनबों की जिंदगी में अजमत, वक़ार, सलामती और खुद एतमादी का एक नया बाब साबित हुआ है। जनाब चौहान ने इस बात को उजागर किया कि प्रधानमंत्री जनधन योजना, उज्ज्वला योजना, प्रधानमंत्री आवास योजना, जल जीवन मिशन, आयुष्मान भारत और प्रधानमंत्री गरीब कल्याण अन्न योजना जैसे इकदाम से करोड़ों कुनबों को दुश्वार हालात में कुव्वत और ताकत मिली है। मगरी बंगाल सरकार आयुष्मान भारत प्रधानमंत्री जन आरोग्य योजना नाफिज करने वाली है जो रियासत में हिफ्जान सेहत के दायरे को वसत देने की समत एक नुमाया कदम है। मरकजी वजीर सेहत जेपी नड्डा और मगरी बंगाल के वजीर आला शुभेंदु अधिकारी की मौजूदगी में कौमी सेहत अथॉरिटी और मगरबी बंगाल सरकार आज नई दिल्ली में एक मुफाहमतनामे पर दस्तखत करने वाले हैं। साबिका तृणमूल कांग्रेस सरकार के दौर में आयुष्मान भारत प्रधानमंत्री जन आरोग्य योजना को रियासत में नाफिज नहीं किया गया था। मजीद तफसील हमारे नामानिगार से।
1: ये योजना पूरे मुल्क में सभी शहरियों के लिए हिफ्जाने सेहत तक मसावी रसाई के हुसूल में एक अहम संग मील है। आयुष्मान भारत स्कीम अहल मुस्तफिदीन को फी कुनबा 5 लाख रुपए तक की सानवी और आला दर्जे के इलाज की सहूलत फराहम करती है। मगरबी बंगाल मरकज के जेर इंतजाम इलाकों समेत इस स्कीम को नाफिज करने वाली 36वीं रियासत बन जाएगी। स्कीम के तहत 36,000 से ज़्यादा सरकारी और प्राइवेट अस्पताल पैनल में शामिल हैं। नीज अब तक 44 करोड़ आयुष्मान कार्ड जारी किए गए हैं। इसके आगाज़ के बाद से अब तक ये स्कीम भारत के हिफ्जान सेहत के शोबे में कायापलट, इलाज के अखराजात में नुमाया कमी लाने और सरकारी और निजी अस्पतालों के एक वसी नेटवर्क के जरिए मियारी इलाज तक रसाई को बेहतर बनाकर भारत के सेहत के शोबे में तब्दीली की बुनियाद बनकर उभरी है। आकाशवाणी से अमन यादव की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं मोहम्मद आजम खान।
0: मगरबी बंगाल पुलिस ने तृणमूल कांग्रेस के सरकर्ता लीडर जहांगीर खान को आज सुबह सवेरे नेपाल सरहद के नजदीक गिरफ्तार कर लिया। मालूम हुआ है कि वो सरहद पार फरार होने की कोशिश कर रहे थे। एसटीएफ के एहलकारों ने खुफिया इत्तला मिलने पर कार्रवाई करते हुए उन्हें हिरासत में ले लिया। जहांगीर खान को मजीद पूछताछ के लिए कोलकाता लाया जा रहा है। उनकी गिरफ्तारी से कबल गुज़िश्ता चंद हफ्तों से यह कयास आरई की जा रही थी कि वो कहाँ हैं। इससे कबल कलकत्ता हाई कोर्ट की बेंच ने 5 FIR के मामलों में उनके लिए उबूरी तहफ्फुज़ की मुद्दत में तौसी करने से इनकार कर दिया था। रियासत में सरकार बदलने के बाद कई गांव वालों ने जहांगीर खान के खिलाफ जमीन हड़पने और जबरन रुपया वसूल करने के इल्जाम लगाए थे। राज्यसभा में तृणमूल कांग्रेस के मेंबर पार्लियामेंट सुखेंदु शेखर रॉय ने अपने इस्तीफे का ऐलान किया है। जनाब रॉय ने न सिर्फ ऐवान बाला से बल्कि तृणमूल कांग्रेस की इब्तदाई रुकनियत से भी सुबुकदोश हो गए हैं। एक प्रेस नोट में जनाब सुखेंदु शेखर रॉय ने तृणमूल कांग्रेस पर बदउनवानी, खवातीन के खिलाफ इंतहाई तशद्दुद और तालीम, सेहत, सनात और रोजगार और अमन कानून के शोबे में नाकामी का इल्जाम लगाया। ये आकाशवाणी है। इसराइल और ईरान ने एक दूसरे पर फिर से मिसाइल हमले किए हैं जिससे मगरबी एशिया में बहरान बढ़ गया है और जंगबंदी भी खतरे में पड़ गई है। ईरान के सिपाह पासदारान इनकलाब ने इसराइल के अहम फौजी ठिकानों पर कई हमले किए। इनमें इसराइल के सबसे अहम 2 फजाइया के अड्डों को निशाना बनाया गया। मीडिया इत्तलात के मुताबिक 3 अलग अलग मकामात पर इसराइल के मिसाइल हमलों में ईरान के रडार मराकज को निशाना बनाए जाने के जवाब में ईरान ने यह कार्रवाई की है। उधर इसराइली फौज ने जनूब मगरबी ईरान में एक बड़े सनाती ठिकाने पर फजाई हमले करने की बात की तस्दीक की है। आकाशवाणी आज अपने क्याम के 90 साल पूरा होने का जश्न मना रहा है। 1936 में आज के ही दिन इंडियन स्टेट ब्रॉडकास्टिंग सर्विस को ऑल इंडिया रेडियो का नाम दिया गया था। یہ تاریخی دن ملک کی ثقافت، اطلاعات اور نشریاتی تاریخ میں ایک خصوصی لمحہ تھا جس کی آواز نسل در نسل آگے بڑھتی گئی۔ پیش ایک رپورٹ۔
2: ملک کی آزادی کے بعد آل انڈیا ریڈیو کی خدمات کو تیزی کے ساتھ وسعت دی گئی اور 1956 میں اسے آکاش وانی کا نام دیا گیا۔ آج آکاش وانی کے 551 اسٹیشنز کام کر رہے ہیں جو بھارت کی 98% آبادی تک پہنچ رہے ہیں۔ آکاش وانی 23 زبانوں اور 146 علاقائی بولیوں میں مختلف پروگرام نشر کر رہا ہے۔ آکاش وانی کا غیر ملکی نشریات کا شعبہ 100 سے زیادہ ملکوں میں اپنی نشریاتی خدمات فراہم کر رہا ہے اور عالمی سطح پر بھارت کی آواز کو پہنچا رہا ہے۔ بہوجن ہتائے بہوجن سکھائے کے عظیم خیالات پر عمل کرتے ہوئے آکاش وانی کا خبروں کا شعبہ ملک کے ہر شہری کو، خواہ وہ کسی بھی خطے میں رہتا ہو، 24 گھنٹے ساتوں دن تمام اہم زبانوں اور بولیوں میں خبریں اور نظریات سے ہمکنار کر رہا ہے۔ وشنو کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں شمیم عرفان۔
0: اقلیتوں کے امور کے وزیر کرن رجیجو نے آکاش وانی کے 90 سال مکمل ہونے کے شاندار سفر پر آکاش وانی کے تئیں نیک خواہشات کا اظہار کیا ہے۔ ایک ویڈیو پیغام میں جناب رجیجو نے کہا کہ آج پورا ملک آکاش وانی کے ساتھ منسلک ہے۔ انہوں نے کہا کہ آکاش وانی کے توسط سے ایک بھارت شریشٹھ بھارت کے جذبے کو مستحکم بنایا جا رہا ہے۔
3: بہت خوشی کے ساتھ پورے آکاش وانی پریوار کو بدھائی دیتا ہوں۔ 90 سال آپ نے پورا کیا ہے۔ 90 سال پورا ہونے پر میرے شبھ کامنائیں ہیں۔ پورا دیش آکاش وانی کے ساتھ جڑا ہوا ہے۔ آکاش وانی کے مادھیم سے ہمارا بھارت ایک بھارت شریشٹھ بھارت رہے، میرا یہ شبھ کامنا۔
0: بھارت مدھیہ پردیش کے شہر اندور میں اس ماہ کی 9 سے 13 تاریخ تک برکس ایگریکلچر ورکنگ گروپ اور برکس زرعی وزراء کی اہم میٹنگوں کی میزبانی کرے گا۔ آج بھوپال میں ایک برکس کانفرنس سے خطاب کرتے ہوئے زراعت کے وزیر شیوراج سنگھ چوہان نے کہا کہ یہ میٹنگیں اس سال بھارت کی برکس صدارت کے تحت منعقد کی جائیں گی۔ انہوں نے کہا کہ برکس ایک طاقتور عالمی پلیٹ فارم بن گیا ہے۔ انہوں نے مزید کہا کہ برکس ممبر ممالک کے پاس دنیا کی کل زرعی آراضی کا 42% حصہ ہے، نیز عالمی غذائی اشیاء کا 45% حصہ یہی ممالک پیدا کرتے ہیں۔ جناب چوہان نے اعتماد کا اظہار کیا کہ یہ میٹنگز برکس زرعی تعاون کو نئی سمت عطا کریں گی۔ جھارکھنڈ کے وزیر اعلیٰ ہیمنت سورین کو آج اس وقت ایک بڑا قانونی دھچکا لگا جب ایک خصوصی پی ایم ایل اے عدالت نے رانچی کے بڑگئی علاقے میں 8.86 ایکڑ زمین سے وابستہ منی لانڈرنگ کیس میں انہیں بری کرنے کی درخواست مسترد کر دی۔ عدالت نے اس سے پہلے دونوں فریقوں کے دلائل کی سماعت کے بعد اپنا حکم محفوظ رکھا تھا۔ فیصلہ سناتے ہوئے عدالت نے کہا کہ اس کیس میں آگے کارروائی کرنے کے لیے مناسب جواز اور شواہد موجود ہیں۔ عدالت نے کہا کہ اس مرحلے پر ملزم کو ڈسچارج نہیں کیا جا سکتا۔ اس طرح عدالت نے ہیمنت سورین کی درخواست خارج کر دی۔ سینٹرل بورڈ آف سیکنڈری ایجوکیشن سی بی ایس ای نے کہا ہے کہ اس مہینے کی 2 تاریخ سے 7 تاریخ تک 12ویں کلاس کے امتحان کے پرچوں کی پھر سے جانچ اور تصدیق کے لیے جو وقت دیا گیا تھا، اس میں 3,08,000 سے زیادہ امتحان کے پرچوں کے لیے 1,60,000 سے زیادہ امیدواروں نے اپنی درخواستیں داخل کیں۔ بورڈ نے کہا ہے کہ وہ شکایت کے ازالے کے اپنے نظام، ہیلپ لائن نمبر اور دیگر مواصلاتی وسیلوں کے ذریعے طلبہ کی تمام حقیقی شکایتوں پر لگاتار کارروائی کر رہا ہے۔ اور آخر میں خاص خاص خبروں کی سرخیاں ایک بار پھر۔ وزیر اعظم نریندر مودی نے کہا ہے کہ انتودیا سے ترغیب حاصل کرتے ہوئے غریبوں کی بہبود کو پچھلے 12 سال میں سرکار کی پالیسیوں میں بنیادی مقام حاصل رہا ہے۔ مغربی بنگال سرکار آج آیوشمان بھارت پردھان منتری جن آروگیہ یوجنا نافذ کرنے والی ہے۔ اسرائیل اور ایران نے ایک دوسرے پر میزائل حملے کیے ہیں جس سے مغربی ایشیا بحران پھر سے بڑھ گیا ہے۔ اور آکاش وانی آج اپنے قیام کے 90 سال پورے ہونے کا جشن منا رہا ہے۔ اس کے ساتھ ہی یہ بلٹن ختم ہوا۔